0: के बारे में, असल में आयत के बहुत सारे मायने हैं, वो लंबा लेक्चर हो जाएगा, लेकिन एक दो चीज़ें समझ लें आयत के बारे में। आयत के मफहूम में है निशानी, आयत के मफहूम में भी है ये ऐ या ई से निकला है जिसमें ताज्जुब है, यानी ताज्जुब देने वाली निशानी। जिस चीज़ से ताज्जुब आए ना इंसान को वो ऐ कहते हैं, ऐ रजुल, अरबी में मुहावरा इस्तेमाल होता है, क्या अजीम आदमी, ऐ रजुल, ऐ किताब, क्या अजीम किताब। तो आई का लफ्ज़ असल में ताज्जुब भी उसके अंदर शामिल है। तो ताज्जुब देने वाली निशानियाँ वो उनको आकर सुनाता है, वो यज़क्की हिम और वो उनको क्या करता है, पाक करता है, वो उन्हें पाक करता है। वो युअल्लिमुहुमुल किताब और उनको वो किताब सिखाता है। किताब हम तो जानते हैं किताब क्या चीज़ है उर्दू में, लेकिन किताब का एक और मफहूम अरबी में है जो उर्दू में कम इस्तेमाल है शायद। किताब का लफ्ज़ इस्तेमाल होता है कानून के लिए, कानून के लिए। जिस तरह कहा ना कुतिबा अलैकुमुस्सियाम, तुम पर रोज़े लिख दिए गए, किताब कर दिए गए, इसका क्या मतलब है, तुम पर रोज़े के कानून आयद कर दिया गया। इसी तरह कहा जो विरासत के अहकाम है उसमें कहा किताब अल्लाह अलैकुम, अल्लाह की किताब जो तुम पर नाफिज हो रही है, इसका मतलब क्या, अल्लाह का कानून, कानून। सो किताब के मफहूम में कानून ज़्यादा होता है, ठीक है। तो वो उनको कानून सिखाता है और फिर साथ ही वल हिक्मा, यानी अल्लाह ताला ने इस आयत में अल्लाह ताला के कवानीन और अल्लाह ताला की हिकमत में एक तमीज़ कर दी है। तो वो भी एक अपनी जगह एक मुस्तकिल लेक्चर है, लेकिन कम से कम थोड़ी सी बात आपको समझ आनी चाहिए कि कानून, किताब और हिकमत में क्या क्या फ़र्क है। एक दो बातें अभी के लिए काफ़ी होंगी। कानून में असल में बहुत वाजह होता है कि क्या गलत है क्या सही है, और कानून हर एक पर एक ही तरह का नाफिज होता है, और कानून तोड़ने की सजाएं होती हैं, कानून तोड़ने की कोई पेनल्टी होती है। कानून तोड़ने में ये होता है, ये करोगे तो हराम है, ये करोगे तो हलाल है, ठीक है। तो कानून एक तरह से ब्लैक एंड वाइट, बहुत सीधी सीधी लाइन होती है, इस लाइन के इस तरफ हो तो कानून में जायज़ हो, इस तरफ क्रॉस करोगे तो हराम के दायरे में आ जाओगे, जुर्म किया है, ठीक है। हिकमत जो है वो हर सूरत हाल में मुश्किल मुख्तलिफ होती है, और कुरान ने जिन हिकमतों के बारे में इशारा दिया है उनमें भी बहुत रेंज है। जैसे अल्लाह ताला ने कहा है वला तमशी फिल अर्दी मराहा, ज़मीन पर अकड़ के मत चला करो, ये हिकमत है कुरान की, ज़मीन पर अकड़ के मत चला करो, ये कानून नहीं है। अगर ये कानून होता तो अगर कोई ज़रा अकड़ के चल रहा है तो वो हराम कर रहा है, उसकी पेनल्टी होनी चाहिए। लेकिन किसी की वॉक में कोई हो सकता है, लगता है कि अकड़ के नहीं चल रहा लेकिन अंदर अंदर से अकड़ के चल रहा है, मुमकिन है कि नहीं। कानून को तो आप गेज कर सकते हो, उसका जायज़ा ले सकते हो, कानून के मुताबिक काम हो रहा है या नहीं हो रहा, लेकिन हिकमत का जायज़ा लेना मुश्किल होता है। वो आपको इंसान को अंदर से चेक करना पड़ता है कि मैं वाकई हिकमत पर अमल कर रहा हूँ कि नहीं कर रहा। तो उसका हलाल हराम से फ़र्क होता है। तो कुरान ने कानून भी दिया है और कुरान ने हिकमत भी दी है, और दोनों की अहमियत, दोनों मिलकर हिदायत बनते हैं। सिर्फ कानून से हिदायत नहीं बन जाती, ये भी बहुत आसान बात है समझने को। जो इंसान कानून की पाबंदी करता है, क्या ये लाजमी है कि वो अच्छा इंसान है? हर रेड लाइट पे रुकता है, टैक्स पे करता है, चीटिंग नहीं करता, क्राइम नहीं करता, मर्डर नहीं करता, चोरी नहीं करता, कानून का पाबंद है, इसका मतलब अच्छा इंसान है ना? इसका मतलब है कानून का पाबंद है, आवाज़ ऊंची करता है, लोगों से बदतमीजी से बात करता है, अकड़ के चलता है, बच्चों से नरमी नहीं करता, बड़ों का अदब नहीं करता, ये सारी हरकतें हिकमत के ख़िलाफ़ हैं लेकिन कानून के ख़िलाफ़ नहीं है। इंसान का डिसेंट होना, अच्छा होना, ना से उसका पहला कदम कम अज़ कम कानून का लिहाज, और उसके बाद एक मज़ीद मरहला क्या है कि उसमें हिकमत भी होनी चाहिए, फिर जाके वो एक अच्छा इंसान बनता है। अल्लाह ताला ने सिर्फ कानून नहीं सिखाया, कानून भी सिखाया और हिकमत भी सिखाई। हमें क्या नई बीमारी आई इस कौम को, इस उम्मत को, हम कहते हैं हराम तो नहीं है ना, हराम तो नहीं है ना, गैर कानूनी तो नहीं है ना, तो करने दो। यानी अब हमें सारा का सारा, हमारा सारा फोकस किस पर है? कानून पर। फतवा दे दीजिए, फतवा दे दीजिए कि कानूनी है या गैर कानूनी है, हिकमत के मुखालिफ हो, इंसानियत के तकाज़ों के मुखालिफ हो, अखलाक के मुखालिफ हो, उससे मुझे क्या, उसमें जितनी भी बेदर्दी हो, गैर कानूनी तो नहीं है ना, हराम तो नहीं है ना,
1: تو ہر ایک کے زبان پہ بس یہ بتا دیں یہ حلال ہے کہ یہ حرام ہے، یہ حلال ہے کہ یہ حرام، حلال حرام حلال حرام، وہ سارا کتاب کا معاملہ ہے. اور اس میں سے آپ نے کس چیز کو الگ کر دیا ہے؟ حکمت کو. اللہ نے ایسا رسول بھیجا جو اپنی آیات آ کر سنائے، انہیں پاک کرے، ان کو قانون سکھائے اور ساتھ ہی حکمت سکھائے. چار چیزیں کہی جا رہی ہیں، چار چیزیں. پہلی آیت میں کتنے نام تھے اللہ تعالیٰ کے؟ چار نام تھے. پہلا نام کیا تھا؟ بادشاہ. بادشاہ کو پہچانا جاتا ہے بادشاہ کی جو ہے عجیب اور بہت ہی زیادہ تعجب میں ڈالنے والی نشانیوں سے. کسی بادشاہت میں داخل ہوگے تو اس کے بڑے بڑے محل کو دیکھو گے، اس کے فوجیوں کے یونیفارم کو دیکھو گے، اس کے جھنڈوں کو دیکھو گے، اس کی بنائی ہوئی سڑکوں کو دیکھو گے، اور یہ اس کی بادشاہت کی کیا ہیں؟ نشانیاں ہیں. مصری جو ہیں ان کو ڈر تھا کہ اور قومیں آ کر ان پر حملہ کریں گی، جو قدیم مصری ہیں. تو انہوں نے کیا کیا؟ اپنے بڑے بڑے احرام اور جو بڑے بڑے ان کے اسٹیچو وغیرہ تھے، جو بت انہوں نے بنائے تھے اور ستون بنائے تھے، وہ صرف پانی کے کنارے بناتے تھے وہ زیادہ تر. کیوں؟ تاکہ اور قومیں وہاں سے گزریں تو ان کو اس قوم کی بادشاہت کی علامات نظر آئیں اور کہیں ان سے پنگا نہیں لینا، ان سے نہیں، یہ دیکھو یہ کیا کیا بناتے ہیں یہ لوگ. تو اصل میں بادشاہت پہچانی جاتی ہے نشانیوں سے. رسول صلی اللہ علیہ وسلم کا پہلا عمل کیا تھا؟ کیا سناتے ہیں؟ اللہ تعالیٰ کی نشانیاں. دوسرا نام کیا ہے اللہ تعالیٰ کا؟ القدوس. کیا معنی تھے القدوس کے؟ پاک، پاک. اور دوسرا عمل کیا ہے میرے نبی کا علیہ الصلوۃ والسلام؟ وہ ذکی ہے، وہ پاک کرتے ہیں. تیسرا نام کیا ہے اللہ تعالیٰ کا یہاں پر؟ العزیز. العزیز میں نے کہا تھا جس کے پاس اقتدار ہو، جس کے پاس حکومت ہو، اس کو العزیز کہتے ہیں، عزت ہو اور حکومت ہو. اور تیسری چیز کیا سکھاتے ہیں میرے نبی؟ وَيُعَلِّمُهُمْ الْكِتَابَ. کتاب کا میں نے کیا معنی بتایا تھا؟ قانون کہاں سے آتا ہے؟ جس کے پاس اقتدار ہو وہاں سے قانون آتا ہے. العزیز. آخری نام کیا ہے اللہ تعالیٰ کا اس سیکوینس میں؟ الحکیم. الحکیم. اور رسول کیا سکھا رہے ہیں آخر میں؟ الحکمہ. سبحان اللہ. الملک، القدوس، العزیز، الحکیم. یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ ان کانوا من قبل لفی ضلال مبین.
2: سبسکرائب ناؤ ٹو دی بیگنر یوٹیوب چینل to watch the rest of this series and more great content from Ustad Nu'man Ali Khan. Coming up next time on Akhri Mojza.
1: میری امید یہ ہے کہ آپ کو کم از کم عربی گرامر میں تھوڑی دلچسپی کرا دوں کہ یہ زبر زیر کا چکر ہے کیا، یہ ہوتا کیوں ہے، اس سے فائدہ کیا ہے. آپ جب زبردستی آپ کے پیرنٹس آپ کو قاری صاحب کے پاس لے کے جاتے تھے، ان ان ان بن بن بن تن تن دن جن جن جن چڑھ گیا، پھر بو بابی تو تاتی، اس وقت کیا کیا فائدہ ہے اس کا. لیکن ہر او اور ہر آ اور ہر ای اور ہر ان اور ہر ان اور ہر ان کا ایک مقصد ہے، اور اللہ ان میں سے ہر ایک مقصد میں سے اپنے جواہر، اپنی حکمت کے جواہر اس میں ڈالتا ہے. تو اگر یہ چیزیں تھوڑی سی سمجھ میں آتی، ٹھیک ہے عربی سیکھنے میں تھوڑی سی تکلیف ہوتی ہے، بعد میں بڑا مزہ آتا ہے. اس کی مثال دیتا ہوں عربی سیکھنے کی، ڈینٹسٹ کے پاس جانا.
3: This program will continue after the break. Continue listening to Inspire FM. Inspire FM. Inspire 105.1 FM.
4: آج کل آپ کے دروازے پر مختلف چیزیں فروخت کرنے کے بہانے اور مختلف کمپنیوں کا نام استعمال کر کے چور آپ کے گھر کے اندر داخل ہونے کی کوشش کرتے ہیں، اس لیے ہوشیار رہیں اور دروازہ کھولنے سے پہلے اس بات کی تسلی کر لیں کہ دستک دینے والے سے آپ اور آپ کا گھر محفوظ ہے. انسپائر ایف ایم کمیونٹی اویئرنیس میسج.
5: Graceland solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specializing in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Greystone solicitors provide free immigration drop-in clinics every Friday. Call Greystone solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
6: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
7: On the authority of Ibn Masud, may Allah be pleased with him, who said, "The Messenger of Allah, may the peace and blessings of Allah be upon him, said, 'None of my companions should convey to me anything regarding another, because I desire to meet every one of you with a clean heart.'"
8: Hazrat Ibn Masud رضی اللہ تعالیٰ عنہ سے روایت ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, میرے صحابہ میں سے کوئی شخص کسی کی کوئی بات مجھ تک نہ پہنچائے, اس لیے کہ میں اس بات کو پسند کرتا ہوں کہ میں تمہارے درمیان اس حال میں نکلوں کہ میرا سینہ ہر ایک کے بارے میں صاف ہو.
9: What if one night could change a young person's life?
10: Join us on Friday the 17th of July from 6 to 9:30 p.m. at the Grand Royal Banqueting Hall for the Luton Youth Awards 2026.
9: Let's recognise the very best young talent from across Luton with an unforgettable evening of awards, entertainment and community.
10: Get your tickets today on Eventbrite.
9: Celebrating the next generation.
10: Inspiring the generation after.
9: We'll see you there.
11: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your akhirah at www.wanuma.org.uk.
12: اعتدال, حریت اور حق کی آواز ہمیشہ غالب رہی ہے اور یہی آواز ہمیشہ غالب رہے گی. آئیے اور سنیے حق کی آواز. میں ہوں امام حافظ اعجاز احمد, سناؤں گا آپ کو پروگرام آوازہ حق میں حق کی آواز, ہر سوموار 11 بجے سے 12 بجے تک, اونلی آن انسپائر ایف ایم 105.1.
13: From the studios of Inspire FM, the time is now 10:30.
14: Last time on Akhri Mojza.
0: Teesra naam kya hai Allah Taala ka yahan par? Al-Aziz. Al-Aziz maine kaha tha jiske paas iktidar ho, jiske paas hukumat ho, usko Al-Aziz kehte hain. Izzat ho aur hukumat ho. Aur teesri cheez kya sikhate hain mere nabi? Wa yu'allimuhum al-kitab. Kitab ka maine kya maana bataya tha? Qanoon kahan se aata hai? جس کے پاس اقتدار ہو وہاں سے قانون آتا ہے. العزیز. آخری نام کیا ہے اللہ تعالیٰ کا اس سیکوینس میں؟ الحکیم. الحکیم. اور رسول کیا سکھا رہے ہیں آخر میں؟ الحکمہ. سبحان اللہ. الملک, القدوس, العزیز, الحکیم. یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ ان کانوا من قبل لفی ضلال مبین.